0: मुक्त जम्मू एंड कश्मीर. से नो टू ड्रग्स, यस टू लाइफ. इश्यूड इन पब्लिक इंटरेस्ट बाय द डायरेक्टरेट ऑफ इंफॉर्मेशन एंड पब्लिक रिलेशंस, गवर्नमेंट ऑफ जम्मू एंड कश्मीर.
1: अरे माँ देखो एक्सीडेंट, रुकना पड़ेगा, मैं मदद करके आता हूँ.
2: रहने दे बेटा, इतनी झंझट में क्यों फंसना? पुलिस केस हो गया तो कोर्ट कचहरी का चक्कर लगाने पड़ेंगे.
1: नहीं माँ, अब ऐसा नहीं होता. गवर्नमेंट की पीएम राहत स्कीम आ गई है, ये गोल्डन आर है माँ. अभी मदद मिल जाएगी तो इसकी जान बच जाएगी.
2: पर बेटा, हॉस्पिटल जाते ही वो एडवांस पैसे मांगेंगे, कहाँ से आएंगे इतने पैसे?
1: माँ इसमें कैशलेस ट्रीटमेंट मिलता है, 1.5 लाख तक का इलाज और 7 दिन का खर्चा सरकार देगी, 1 रुपया एडवांस नहीं देना पड़ेगा.
2: और वो पुलिस, वो तो तुझे तंग करेंगे ना कि कैसे हुआ, कहाँ से लाया.
1: माँ अब सख्त रूल्स हैं, नो हरासमेंट. मदद करने वाले को राहवीर माना जाता है, मुजरिम नहीं. पुलिस परेशान नहीं कर सकती.
2: सच में? फिर तो बेटा देरी मत कर, जल्दी जा.
1: हाँ माँ, आप बस 112 डायल करके एम्बुलेंस बुला लो. पेपर वर्क अब सिस्टम हैंडल करेगा, हमें बस इंसानियत दिखानी है.
2: शुक्र है, अब डर या पैसे की वजह से किसी की जान नहीं जाएगी.
1: वही तो माँ, पीएम राहत, इलाज पहले पैसे बाद में. 112 डायल करें, जिंदगी बचाएं.
3: इशूड इन पब्लिक इंटरेस्ट बाय ऑफिस ऑफ द ट्रांसपोर्ट कमिश्नर जम्मू एंड कश्मीर.
4: शहर में अब आकाशवाणी श्रीनगर से मीडियम वेव और एफएम के अलावा आकाशवाणी कुपवाड़ा और भद्रवाह के साथ साथ डीटीएच और आकाशवाणी के मोबाइल ऐप पर सुन रहे हैं. समय आज लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने आर्म्ड पुलिस कॉम्प्लेक्स जेवन में मुनाकिद तकरीब के दौरान जम्मू कश्मीर पुलिस में नए भर्ती होने वाले कांस्टेबल्स में तकरूरी नामे तकसीम किए. वाजिब है कि जम्मू कश्मीर सर्विस सिलेक्शन बोर्ड की जानिब से शफाफ और मेरिट की बुनियाद पर अमल में लाई गई भर्ती के तहत 4000 उम्मीदवारों का इंतखाब किया गया है. लेफ्टिनेंट गवर्नर ने नए कांस्टेबल्स को मुबारकबाद देते हुए उन्हें तलकीन की कि वो अपनी जिम्मेदारियां दयानतदारी, गैर जानबदारी और कौमी खिदमत के जज्बे के साथ अंजाम दें. एक रिपोर्ट के साथ इमरान नायकू.
5: जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने आज आर्मर पुलिस कॉम्प्लेक्स जेवन श्रीनगर में मुनाकिदा एक तकरीब के दौरान जम्मू कश्मीर पुलिस के नए भर्ती होने वाले कांस्टेबल्स में तकरूरी नामे तकसीम किए. जबकि वजीर आला उमर अब्दुल्ला ने रॉयल स्प्रिंग गॉल्फ कोर्स में इंडिया गॉल्फ कार्निवल 2026 टूर्नामेंट का इफ्तिताह किया और JLNM अस्पताल रैनावारी में जदीद तबी सहूलियात आवाम के नाम वक्फ की. जेवन श्रीनगर में मुनाकिदा तकरीब के दौरान तकरीबन 4000 नौजवानों को तकरूरी नामे दिए गए जिन्हें जम्मू कश्मीर सर्विस सिलेक्शन बोर्ड के जरिए शफाफ और मेरिट की बुनियाद पर मुंतखब किया गया था. तकरीब से खिताब करते हुए जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने नए भर्ती होने वाले कांस्टेबल्स को मुबारकबाद पेश की और इन पर जोर दिया कि वो जम्मू कश्मीर पुलिस की अजीम रिवायात को दयानतदारी, नज्म व जब्त और कौमी खिदमत के जज्बे के साथ आगे बढ़ाएं. उन्होंने कहा कि जम्मू कश्मीर पुलिस में शमूलियत सिर्फ मुलाजमत नहीं बल्कि कुर्बानियों से लिखी गई एक अजीम रिवायत को कबूल करना है. उन्होंने कहा कि जम्मू कश्मीर में कायम अमन और तरक्की पुलिस अहलकारों की कुर्बानियों और अजम का नतीजा है. मौसूफ एलजी ने जम्मू कश्मीर पुलिस को अवामी एतमाद, बेलोस खिदमत और कुर्बानी की अलामत करार देते हुए कहा कि फोर्सेज ने कानून की हुक्मरानी और इंसदाद दहशतगर्दी कार्रवाइयों में अपनी बेहतरीन सलाहियतों का मुजाहरा किया है. उन्होंने कहा कि मौजूदा दौर में खतरात की नवीयत तब्दील हो चुकी है और साइबर क्राइम, नार्को टेररिज्म, डिजिटल फ्रॉड और नैरेटिव वॉरफेयर जैसे चैलेंजेस जदीद टेक्नोलॉजी के जरिए सामने आ रहे हैं. मौसूफ एलजी ने कहा कि आज दुनिया के खतरनाक तरीन मुजरिम और दहशतगर्द हमेशा हथियार नहीं उठाते बल्कि कोड, डेटा और खुफिया नेटवर्क्स के जरिए सरहदों के पार कार्रवाइयां करते हैं. ये मुस्तकबिल के नहीं बल्कि मौजूदा दौर के हकीकी खतरात हैं. मौसूफ एलजी ने जम्मू कश्मीर पुलिस पर जोर दिया कि वो फोर्सेस को मुस्तकबिल के तकाजों से हम आहंग बनाने के लिए एक वाजिया रोड मैप तैयार करें और पुलिसिंग में मसनूई जहानत यानी AI और जदीद डिजिटल निजामों को मजीद मौसर अंदाज में शामिल किया जाए. उन्होंने दहशतगर्दी के मुकम्मल खात्मे और आवाम के तहफ्फुज़ को हुकूमत की अवलीन तरजीह करार दिया. इस मौके पर डायरेक्टर जनरल ऑफ पुलिस जम्मू कश्मीर नलीन प्रभात ने कहा कि नए भर्ती होने वाले कांस्टेबल्स तालीम याफ्ता और तकनीकी सलाहियतों से लेस नौजवान नस्ल की नुमाइंदगी करते हैं जो मुस्तकबिल में फोर्सेज को मजीद मजबूत बनाएंगे. DGP ने कहा कि मुंतखब उम्मीदवारों में ग्रेजुएट्स, पोस्ट ग्रेजुएट्स, BTEC और MTEC डिग्री होल्डर्स भी शामिल हैं जिनकी तकनीकी सलाहियतों को जदीद पुलिसिंग, साइबर ऑपरेशंस, भारतीय न्यायिक संहिता और दीगर टेक्नोलॉजी पर मबनी शोबों में इस्तेमाल किया जाएगा. उन्होंने कहा कि जम्मू कश्मीर पुलिस को मुल्क की दीगर पुलिस फोर्सेज के मुकाबले में मुनफरिद सिक्योरिटी चैलेंजेस का सामना है, इसलिए नए भर्ती होने वाले को जिस्मानी, जहनी और पेशेवराना तौर पर मुकम्मल तरबियत दी जाएगी ताकि वो पेचीदा हालात से मौसर अंदाज में निपट सकें. تقریب میں چیف سیکرٹری اٹل ڈلو، ٹرانسپورٹ سیکرٹری داخلہ چندر خر بھارتی، اسپیشل ڈی جی پی کوآرڈینیشن ایس جے ایم گیرانی، کمانڈنٹ جنرل ہوم گارڈز عبد الغنی میر، اے ڈی جی پی ہیڈ کوارٹرز ایم کے سنہا، پولیس و سول انتظامیہ کے اعلی افسران اور نئی بھرتی ہونے والے اہلکاروں کے اہل خانہ بھی موجود تھے۔
4: جموں کشمیر پولیس میں بھرتی کیے گئے نئے کانسٹیبلز میں تقرری نامے لیفٹنٹ گورنر منوج سنہا نے تقسیم کیے، عمران نائکو کی رپورٹ آپ نے سنی۔ ادھر آج جموں کشمیر کے وزیر اعلی عمر عبداللہ نے پی ڈی پی صدر محبوبہ مفتی پر ان کی حکومت کے خلاف لگائے گئے الزامات کو بے بنیاد قرار دیا۔ عمر عبداللہ نے آج اپنے حلقہ انتخاب گاندربل کے دورے کے دوران کئی ترقیاتی پروجیکٹوں کا سنگ بنیاد رکھا اور جاری پروجیکٹوں کی پیش رفت کا جائزہ لیا۔ دورے کے دوران موصوف نے میڈیا نمائندوں سے بات کرتے ہوئے کہا کہ عوامی سرکار پر بے بنیاد الزام لگانے کا پی ڈی پی صدر کا یہ مقصد یہ ہے کہ وہ راجیہ سبھا انتخابات میں اپنی پارٹی کی کرتوت سے لوگوں کی توجہ ہٹانا چاہتی ہیں۔ عمر عبداللہ نے محبوبہ مفتی کی طرف سے لگائے گئے بیک ڈور اپوائنٹمنٹس کے حالیہ الزام کو مسترد کرتے ہوئے کہا کہ پی ڈی پی والوں کو پہلے آؤٹ سورسنگ اور بیک ڈور اپوائنٹمنٹس کا فرق سمجھ میں آنا چاہیے۔ ایک رپورٹ کے ساتھ گاندربل سے رحیم رضوان۔
5: میں آپ پیپلز ڈیموکریٹک پارٹی کو کیسے سمجھاؤں، کیونکہ اردو اور انگریزی وہ سمجھ نہیں پاتے ہیں۔ آؤٹ سورسنگ اور بیک ڈور اپوائنٹمنٹس میں زمین و آسمان کا فرق ہے۔ ان خیالات کا اظہار آج جموں کشمیر کے وزیر اعلیٰ عمر عبداللہ نے گاندربل میں میڈیا نمائندوں کی جانب سے پوچھے گئے سوالات کا جواب دیتے ہوئے کیا۔
6: آج اپنی کانسٹیٹیوئنسی گاندربل میں جو ترقیاتی کام کاج کا سلسلہ میرے الیکشن جیتنے کے بعد شروع ہوا ہے، اس کو ہم نے تھوڑا اور آگے بڑھانے کا کام کیا۔ دوسرا، جو کام ہاتھ میں لیے گئے ہیں وہ کہاں تک آگے بڑھے ہیں اس بات کا بھی پتہ چل جاتا ہے۔ ایک دو کام ایسے ہاتھ میں لیے گئے ہیں جن کو اور تھوڑا سا ایک دھکا مارنے کی ضرورت ہے تاکہ وہ جلدی سے مکمل ہو۔ ان دونوں چیزوں کے لیے ڈپٹی سی ایم صاحب سے اور اسپورٹس منسٹر صاحب سے بات ہو گئی ہے اور امید کرتا ہوں کہ جلد سے جلد وہ کام بھی مکمل ہو جائیں گے۔ ذرا ایک جگہ بتائے کہاں بیک ڈور اپوائنٹمنٹ ہوا ہے، ایک نام لے کے بتائیں ہمیں۔ آؤٹ سورس بیک ڈور نہیں ہوتا ہے۔ اب میں پی ڈی پی والوں کو کیا سکھاؤں نا، اب میں تھک گیا ان کو سکھاتے سکھاتے۔ اردو نہیں آتا ان کو، انگریزی سمجھ نہیں پاتے، اب میں کیسے ان کو میں فرینچ میں سمجھاؤں کیا؟ اب بیک ڈور اپوائنٹمنٹ اور آؤٹ سورسنگ میں زمین آسمان کا فرق ہے۔ ہم نوکریاں بھی لگا رہے ہیں جہاں اسکیم کے تحت ہمیں آؤٹ سورسنگ کرنی پڑتی ہے، ہم آؤٹ سورسنگ کر رہے ہیں، لیکن آؤٹ سورسنگ بیک ڈور اپوائنٹمنٹ نہیں ہے۔ اب یہ پی ڈی پی والے اپنے گناہوں کو چھپانے کے لیے ہمارے اوپر بے بنیاد الزام لگا رہے ہیں۔ پہلے تو اردو کا استعمال کرنا چاہا، وہ فیل ہوا، یہ بیک ڈور اپوائنٹمنٹ والا، یہ بھی فیل۔ اب کل میں ان کی کوئی تقریر دیکھ رہا تھا کہ کسی افسر نے ٹرانسفر کے لیے جو ہے مانگا اور ان سے پیسے مانگے گئے، اور پھر محترمہ اپنی تقریر میں کہتی ہے کہ اس میں انکوائری نہیں ہوئی کیونکہ منسٹر جو ہے وہ نیشنل کانفرنس کا ٹریجرر ہے۔ اب میڈم ذرا بتائیں وہ کون سا منسٹر ہے جو نیشنل کانفرنس کا ٹریجرر ہے؟ کیونکہ جہاں تک میں اپنی تنظیم کو جانتا ہوں، میرے ٹریجرر ممبر پارلیمنٹ شمی اوبرائے صاحب ہیں، اور ابھی تک شمی اوبرائے صاحب نہ جموں کشمیر میں منسٹر بنے ہیں نہ مرکز میں منسٹر بنے ہیں۔ تو جب آپ کو جھوٹ بولنا ہے تو مہربانی کر کے تھوڑا سا ہوم ورک کریے، ذرا سیکھیے، سیکھنے کے بعد جھوٹ بولیے۔ لیکن آپ ایسے جھوٹ بولتے ہو جس کا سیکنڈ کے اندر اندر جو ہے پتا چل جاتا ہے کہ آپ جھوٹ بول رہی ہو۔ لیکن یہ سب کیا جا رہا ہے صرف اس بات سے، لوگوں کی توجہ ہٹانے کے لیے، کہ راجیہ سبھا کے الیکشن میں آر ٹی آئی کے ذریعے ثابت ہوا کہ پی ڈی پی نے بی جے پی کی مدد کی، تب جا کے جو ہے بی جے پی ایک راجیہ سبھا کی سیٹ جیت پائے۔ اس پہ محبوبہ مفتی خاموش، اور اب کلاؤڈ برسٹ ہونے دیجئے نا، آپ لوگوں کو اتنی بے صبری کیوں؟ ایک سیکنڈ مجھے یہ بتائیے نا، پچھلے سال کلاؤڈ برسٹ ہوئے آپ سے پوچھ کے ہوئے نہیں پوچھ کے ہوئے نا، تو یہ بھی پوچھ کے نہیں آئے گا۔
5: وزیر اعلیٰ نے اپنے حلقہ انتخاب گاندربل میں اپنے مختصر دورے کے دوران ضلع میں 40 کروڑ روپے کی لاگت والے کئی ترقیاتی پروجیکٹوں کا آغاز کیا، جبکہ چند ایک زیر تعمیر پروجیکٹوں کا معائنہ بھی کیا۔ دورے کے دوران انہوں نے پیپلز ڈیموکریٹک پارٹی کو حدفی تنقید بناتے ہوئے کہا کہ پی ڈی پی اپنے گناہوں کو چھپانے کے لیے نیشنل کانفرنس پر بے بنیاد الزام لگاتے رہتے ہیں۔ انہوں نے کہا کہ محبوبہ مفتی کو چاہیے کہ وہ جھوٹ بولنے سے پہلے اچھی طرح پریکٹس کریں تاکہ ان کا جھوٹ اتنی آسانی سے پکڑانا جائے. وزیر اعلیٰ نے تعمیراتی پروجیکٹوں کا تذکرہ کرتے ہوئے کہا کہ اسی بہانے ایک تو وہ گاندربل آ کر نئے کاموں کا سنگی بنیاد رکھتے ہیں اور دوسرا یہاں دردست لیے گئے پروجیکٹوں کا بھی